0: नकोई यत्तिकै बुढीलाई अघि सार्ने
1: एकै चिन्ता धेरै बेर होइन अहिलेसम्म केही भएको छैन
0: हेर्नुहोस् है

0: वातावरणमा गम्भीर असर पुर्याउँछ। बिजारी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ। उनी रासायनिक बिजारी प्रयोग गर्ने र प्रयोग गरेको पशु तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुसा पर्ने, थकान महसुस हुने र होस आउने जस्ता तत्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ। रासायनिक पिसाडीको सट्टा जैविक तथा परम्परागत पिसाडीको प्रयोग गर्न सकिन्छ। यस्ता धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: जमीन पुजारी सन्देश।

같이 시가 월퍼풀 아연액 적하나 니 못 들고 가이. 전 수건 거리 소주를 들어 타야 하지.

人，就是说要全开。

绝对，明白什么？把他那边草原上贴了草绳出来，我把他那边给切了，原来是最先做的那边。

0: অংশটাকে সন্ত্রিত খানা খাই, ব্যায়াম সহ্য করি। ধূমপান মদিরা মাঝে একটু না রাখি, তারা ঘরের নিয়ে দরকারি আজুক নিবে তাহলে জীবন আধার। নিশানার পাশে বাঁচে স্বাস্থ্য জীবন আপনাই। রেডিও গুরুবাংলা সহকারী হোক স্বাস্থ্য কার্যালয় বর্গিয়াছি জনকারী সন্দেশ।
1: आज हामी पहिलो जनपुटको रचनाको बारेमा विज्ञको कुरा सुन्छौँ।
2: पिराको सुक्खा जमिनमा पानी बसाउने जमिन रुखको फुलले धर्ना काट्नेमा कहिले काटेको छ भने धर्ना पराकिलो हुने र जमिन ढसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
1: ल, पहिलोका पनि लक्षण हुन्छन् त भनेको। हामीले त पहिलो स्तरको लिलाको सम्झेको त सचेतबाट पहिलो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मुस सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका कोरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिलो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिँदैन।
2: त्यसो भनेर थाहा हुन्छ, पहिलो जाने संकेत देख्यो भने तुरुन्तै सुरक्षित स्थानमा गइहाल्नु पर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, त्यत्तिकै हिँडिहाल्नु मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोड गरेर अन्न गरेर खानुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान गाँचे प्रधान ज्यानै के राम के
3: हो।

स्वास्थ्य कार्यालय पर्दियाबाट जनहितका लागि सचेत।

0: तरकारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौ।
0: चिलो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फल फुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौ।
0: स्वस्थ रह, सुखमय जीवन बिताउ।
1: रेडियो गुरुबाबा।

सम्पूर्ण जनप्रतिनिधि कर्मचारी नागरिक समाज शिक्षक कर्मचारी सरकार वाला व्यक्तिहरू संस्थाका प्रतिनिधि र वास्तविक नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ कार्यक्रम सञ्चालनको निमिति 2083 साल असार 22 गते स्थान वास्तविक नगरपालिकाको सभा हाल

0: Yes, sir.
1: Yes, sir. About how many
0: corollaries?

0: ही पांच करोड़ बढ़ दिया स्तरीय स्वास्थ्य सेवा में प्रतिबद्धता नागरिक स्वास्थ्य प्रति हम ऐक्यबद्धता यहाँ स्वास्थ्य सेवा आवश्यक पड़े में कौशल्य अस्पताल बासकरी में संपर्क कर अनुरोध करद
1: अस्पताल प्रदान करने सेवा
0: चौबीस घंटा डॉक्टर को प्रत्यक्ष निगरानी में उपचार सेवा उपलब्ध
1: प्रत्येक दिन बिहार आठ बजे देखि साझ छ बजे समय विशेषज्ञ फिजिशियन डॉक्टर द्वारा पेट छाती कलेजो नशा मुटु चेक जांच कर
0: प्रत्येक दिन नशा तथा निग्रो सर्जरी नाक कान तथा घाटी रोग विशेषज्ञ डॉक्टर द्वारा चेक जांच कर
1: प्यारालाइसिस भई मुख बांधिने नशा छापिए हाथ खुट्टा नसर्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा क्यान्सर थेरापीको विधिबाट उपचार गरिन्छ
0: नशा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपेन्सर थेरापीबाट सफल उपचार गरिन्छ
1: बिरामीहरूको सुविधाको लागि चौबिसै घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ असहाय नागरिक एकल महिला अनाथ बाल बालिका अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ कौशल्य अस्पताल प्रणाली साकार भाषण

0: साथे कोर्ट में कारण कुछ तरह मार्चुमली जानकारी दी
1: छोटू।

तपाईँहरूको थारू समुदायमा आजमा सामाजिक परम्परा अनुसार यो कुरामा डिब्रिट फिरा चलन रहिआएमा डिब्रिट कसैको पास थारू समुदायका फरा संस्कार आग पहिला चलन रहँदा असिमेलिक सांस्कृतिक सम्प्रदायको संरक्षणले स्थानीय पहिचान जोगाइन सँग ग्रामीण तथा बाह्य पर्यटन प्रवर्तनमा समेत योगदान पुग्न पाँचपुरी नगरपालिका पाँचको वार्तासे तथा थारू बटुलबाट पाँचपुरी थारू ग्राम शिव मन्दिर लगर परम्परागत कुवाको मर्मत गराए। पाँचपुरी नगरपालिका 80,000 रुपियाँ कलसे बाँकी लक्सर तथा रकम तथा बाँकी रकम तथा सरदान बाँसुरी गाउँको परिकर संस्थाका साझेदारीमा व्यवस्थापन गरिकिनको पुरानो परम्परागत शैलीमा मर्मत पार्छ स्थानीयवासी खुसीपुरबाट स्थानीय ग्रामवासी ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा ऐनातिमा फेरन्तर प्रत्यर्पणमा जोड दिनबाट बाँसुरी नगरपालिका चालू आर्थिक वर्ष 2082-83 सञ्चालन भइरहेको योजना कार्यक्रम तथा सेवा प्रवाहबारे सात्विक सुनवाई कर्णालीमा नगरपालिका कार्यालय तथा रेडियो बाँसुरीका सहजीकरणमा सात्विक सुनवाई कर्णालीको सात्विक सुनवाई कार्यक्रम 22 गते बिहान 11 बजे नगरपालिकाको सभाहरूमा आयोजना हुँदा चालू आर्थिक वर्षको अन्तिम सात्विक सुनवाईका रूपमा आयोजना हुँदा कार्यक्रममा नगरपालिका सम्पूर्ण जनप्रतिनिधि कर्मचारी नागरिक समाज शिक्षक संचार कर्मी सरकारवाला मनै संघ संस्थाको प्रतिनिधि तथा समाजवादी नगरपालिका अनि पालक सहभागिता प्रजित गर्दा सात्विक सुनवाईमा से नगरपालिका चालू आर्थिक वर्षका विकास योजना बजेट कार्यान्वयन सेवा प्रवाह तथा सबको कार्य सम्पादन भएमा जानकारी गराइनाका सँग नागरिकको सुझाव गुनासो वा जिज्ञासा प्रत्यक्ष रूपमा सुन्न तयार बाँसुरी नगरपालिका जनाइरहेका भैरताल गाउँपालिका चार स्थित बुटहा कन्या टोलका अति विपन्न प्रधान थारूका परिवारमा राहत सामग्री वितरण गरिएका प्रवास संस्थाका आर्थिक सहयोग तथा उडा नम्बर 4 वडापछि नरेन्द्र थापाको पहलमा दैनिक जीवनयापनका लागि आवश्यक खाद्यान्न तथा उपभोग्य सामग्री हस्तान्तरण आइजनको थारू परिवारका आर्थिक अवस्था दैनिक जीवन जीवोपार्जनमा एकपल्ट समस्याहरू मध्यनजर गर्दै चाउसहित खाद्यान्न तथा उडा अत्यावश्यक सामग्री गरेर 3,000 रुपियाँ बराबरको हात प्रदान गरिन। स्थानीय ब्लक प्रवीण चौधरी जानकारी दिनबाट पाँच सदस्य परिवारमा कोसिनिया सहित 3 ठोलाका स्वस्थ मनस्थिति गराउँदै प्रधान थारू परिवारका सेवा सुचारू जीविकोपार्जनमा ठुलो जिम्मेवारी एकै समर्थनबाट एक कठिन अवस्थामा ध्यानमा रहेको राहत प्राप्त गराइदिनको आर्थिक अन्तक्रममा हवा संस्था करिमुना विश्वकर्मा हो उहाँपछि थापा परिवारको अवस्था दृष्टि आवश्यक अनुसार ऐनतिमध्ये सहयोगमा निरन्तर बदिना प्रतिबद्धता जनाइनेबाट राहत सामग्री पाए पार्छ प्रधान थारूको परिवार खुसीबाट थारू सहयोगी हातुगण धन्यवाद दिनबाट पर्यटनमा पशुपालन व्यवसायमा संलग्न किसान दोकान प्रोत्साहन गर्न उद्देश्यले निशुल्क कृषि सामग्री वितरण गरिएका पर्यटनबाट पशुपालन व्यवसायमा संलग्न 245 जना पशुपालक किसानहरूबाट निशुल्क कृषि सामग्री वितरण गरिएको दक्षिण प्रगत कार्यक्रम अन्तर्गत व्यवसायको रूपमा पशुपालन गर्दैमध्यमा छोटी किसानहरूबाट आवश्यक सामग्री उपलब्ध गराइदिएका पशु स्वास्थ्य सहायक विक्रम सुवेदी अनुसार 400 करोड सर्वेक्षणका आधारमा 95 जना किसानहरूका पशु पन्ना उपकरण निर्वाह तथा 55 जना मध्यम किसानहरूका पूर्वका 95 जना छोटो किसानहरूका पर्व वितरण गरिएको अगुवा किसान सिंहबहादुर केसी किसान मुखी कार्यक्रमले कृषक उपकरण फल फुसलाई मिलक पटेकी असीम कार्यक्रम किसान मैत्री द्वारा निर्माणमा सहयोग पुग्न उल्लेख गर्नुभएको छ।

कृषि तथा पशु पालनमा आधारित किसान दोलन डेली फरी पाइप वितरण कार्यक्रम समेत सञ्चालन कार्योजना रचना कार्यबाट महालक्षित परिवर्तन कार्यक्रम वास्तविक किसानका आवश्यकताका आधारमा कोनो फेरान्ता कोटामा दर्ज प्रभाव दिन कार्यान्वयन गर्न स्पष्ट पारबाट

विचार विचार

ਸੀ ਪਿਛਲੇ ਤਾਂ ਹਮਾਰੇ ਦੇਸ਼ ਪੜਾਈ ਸਬ ਕੁਛ ਬਹੁਤ ਹੋਤਾ ਹੈ ਯਹਾਂ ਤੱਕ

0: ہی کیا وقت ٹرانڈو میں کام کر سکتا ہے وشو بھر کا روٹی ڈیفینس ایون پارٹنر کلب کے دوارا یہی سلاحی پرستت ہوں گے
1: स्करी नगर पालिका को सार्वजनिक सुनवाई कार्यक्रम संचालन होने संबंधी सूचना तस्करी नगर पालिका को आर्थिक वर्ष 2082-83 को अवधि में भाई गरेका आयोजना कार्यक्रम तथा सेवा प्रभाव सम्बन्धमा यो आर्थिक वर्ष को अंतिम सार्वजनिक सुनवाई कार्यक्रम तस्करी नगर पालिका को आयोजना रेडियो गुरुबाबा एफएम भास्करीको साझीकरणमा तपसिलको मिति स्थान र समयमा हुने भएकोले उक्त कार्यक्रममा उपस्थितिको लागि सम्पूर्ण जनप्रतिनिधि कर्मचारी नागरिक समाज शिक्षक कर्मचारी सरकारवाला व्यक्तिहरू सङ्घ संस्थाका प्रतिनिधि र भास्करी नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। कार्यक्रम सञ्चालन हुने मिति 2083 साल 22 गते स्थान भास्करी नगरपालिकाको सभा हल

大丈夫だなって。

खाना नियमित खाए जेमको कम गरी संतुलित र खानाहरूजी स्वस्थ किशोरी जो स्वस्थ भविष्यका धार हो रेडियो गुरुबाबा सहकारीमा स्वास्थ्य कार्यालय प्रत्याशी जननी पुजारी सजिन्छ।

Thank you.

0: फैसला भएको विषय उल्लेख गरिएको छैन।
1: र युक्रेन युद्धको समाधान खोज्न रूसी राष्ट्रपतिलाई अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह। विश्वकप फुटबलमा आज राति ब्राजिल र नर्वे खेल्दै

हो। स्थानीय तहले आफ्नो जिम्मेवारी समयमै पूरा गर्ने संस्कृतिको विकास गर्नुपर्छ भने सरकारले पनि नागरिकको सेवा अवरूद्ध नहुने व्यवस्था सुनिश्चित गर्न आवश्यक

त्यसै आएको भाग्यले डाइभर्सन बनाउँदा बीपी राजमार्गको काठो सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय कामरेका प्रमुख रविन कार्तिक अनुसार आज दिउँसो करिब 3 बजेदेखि रोसीखोला र डाक्टा खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि राजमार्गमा सवारी सञ्चालन रोकिएको हो। बाढीका कारण चौकी डाँडा र घुमाउने क्षेत्रको

प्रति क्विंटल 70 रुपये का भाव से अनुदान उपलब्ध कराई।

0: प्रधानमंत्री प्रकाश स्नेही रसाईले बताउनुभयो।
1: Thank you.

0: Sainte Blasot Bokeko et par vos sacs excellents, Adam Boutou, Madame Bokama, Rosset ou Christ Sainte Bokeka, Estrato High School, Cotera Kinarama, Science, Management, Humanities, Education and Law, Chamorra Parakuli. Amma, Business Parano. Boxing on the subject of a captain, a deadly body, Purana, Kavali, Rugabukta, Provitive Literature, Sumida Sampana, Began, Computer, Rajin Manisala, Adivita Kerakola, Dara, Patiba, Pasputa, Tata, Shimata Pitas, we had Nice Mosadiki, last year, for example, Utista, what is a person that is a
1: person. Sumiik, Sona, Eka, Satsuna, Sumiik, Sona, Eka, is Satsanin. Patan High School, Patan Tukaran Haripur.
0: Sama Chitra Pantaka Radio, Samudayak Suchana Network, CIN.
2: तपाई समुदाय सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। डडेलधुराको गजाथरा गाउँपालिका एट धौलाकोट हरियाली डाँडाकाँडा र उर्वर जमिनले भरिएको यो गाउँका अधिकांश नागरिकको मुख्य पेसा कृषि हो। तर खेतीयोग्य जमिन भएर पनि यहाँका किसानको व्यावसायिक बन्ने सपना पनि अभावले सुक्दै गएको छ। उनतिस घर परिवार बसोबास रहेको धौलाकोट वाहिले खाने पानी र सिंचाई दुवैको चरम संकट छ।
0: पानी जिन्दगानी भन्ने नाराजी सुनिएको छ। तर डडेलधुराको गाउँपालिका एक धौलाकोटका स्थानीय बसन्त अवस्थित घरमा खाने पानी समस्या गाउँमा

Thank you.

సామాజిక పాత్ర కలవేయు సాంప్రదాయిక సూచనా నెట్వర్క్ సిఐఎన్.

0: गर्छ भन्ने कुरा हो कि अथवा संविधानका कानुनमा जे जे व्यवस्था छ त्यो अनुसारको अधिकार उपयोग गर्नुपर्छ भन्ने कुरा हो कि त्यसमा जब महिलाहरू त्यही भित्र उसकै तरिकाले लागिरहेको हुन्छ।
1: स्टल त सबै सेक्टर्समा छ, कुनै यो सेक्टर पछुतो छ भन्ने छैन। कसो भन्दाखेरि हजुरको चाहे त्यो शिक्षा सेक्टर होस् होइन, हेल्थ केयरको कुराहरू हुन् अनि राजनीतिक क्षेत्र होस्, सबै साइटहरू हुन्, प्रत्येक ठाउँमा चाहिँ स्ट्रगल गर्नुपर्ने देखिन्छ होइन। सो यो के गर्नुपर्ने देखिन्छ भन्दाखेरि संविधानले त्यो कुराहरू लेखिए तापनि अझ पनि त्यो नीतिगत कुराहरू चाहिँ अब हाम्रो त मूलकारहरू संविधान हो, संविधानलाई टिकेर गर्नु परिधानहरू भनेको छैन। तबसम्म त उहाँले हामी तपाईँलाई साथ दिन्छ भनेर त्यो कन्टिन्यू नै छ, त्यसलाई चाहिँ अब एउटा अभियान हाम्रो त्यो यो मात्रै अभियान होइन, हजुरको विभिन्न सबै सेक्टरमा हामी गर्नुपर्ने देखिन्छ है। अब स्वास्थ्य केयरमा जानुहोस्, स्वास्थ्य केयरमा मैदान राखेर चाहिँ हेल्थ केयरमा चाहिँ के छ भन्दाखेरि हजुरको त्यहाँ पनि अझ पनि हाम्रो समुदायका व्यक्तिहरू यहाँ बस्दा खेलेमा चाहिँ तपाईँहरूको मान्छेहरू हेरेको दृष्टिकोणले हेर्ने कोही ट्रान्सफर्मरहरू जो चाहिँ आफूले आफूलाई चाहिँ महिला महसुस गर्नुहुन्छ उहाँको चाहिँ यहाँ गएर अब कुनै समस्या छ भन्दाखेरिमा चाहिँ उहाँको चाहिँ अब पाठ्यक्रम खोजेर बस्ने अवस्था छ होइन। ट्रान्सफर्मरहरूको त्यस्तै छ अनि यो कन्डिसनले गर्दाखेरिमा स्वास्थ्यमा एकदमै प्यारो छ। शिक्षा क्षेत्रमा पनि हजुरको पाठ्यक्रममा राखिदिनु भएको छ तर स्वैच्छिक कि ऐच्छिक हुन्छ नि, जसलाई चाहिँ अब टिचरहरूले हामीले यसो बुझ्दाखेरि चाहिँ हजुरको यो विषय तपाईँहरू आफै पढ्नुहोस् हामी पढाउन सक्दैनौँ भन्ने किसिमको चाहिँ हामीले आश मार्दछौँ होइन। त्यसमा पनि हाम्रो ठुलो लडाइ छ। अब जनसङ्ख्याको विषय धेरै भयो, राजनीतिक क्षेत्रमा पनि हाम्रो सहभागी हुन नसकेको मेन कारण चाहिँ अझसम्म हाम्रो समुदायका व्यक्तिहरू चाहिँ भोटर कार्ड रजिस्ट्रेसन नै अधिक हुनुहुन्छ के यो भोटर कार्ड भयो भन्नुहुन्छ होइन, यो पनि बनाउनुपर्ने हुँदा भन्नुहुन्छ। अब त्यो लाइनको कुराहरू होस् निर्वाचन आयोगले चाहिँ छुट्टै हजुरको हामी जति समस्या अहिले बनाउनु नगरि आउँदाखेरिमा उहाँले छुट्टै लाइनको व्यवस्था त गर्नुभएको होइन, तब त्यही थियो अपनी डिसिजनमा के गर्यो ए यो त यस्तो यस्तो खालको व्यक्तिहरूको लाइन भनेर मान्छेको त टिचिङ गर्ने भएर लिने भए अब अथवा हास्यास्पद रूपमा लेखिने भए होइन, यस्तो किसिमले गर्दाखेरिमा पनि अझसम्म सकारात्मक हाम्रो कतै आउन सकेका छैन।
0: के भयो भने सकारात्मक हुँदै जान्छ।
1: यो चाहिँ सबभन्दा ठुलो कुरा चाहिँ के छ भन्दा सिभिक अवेरनेस
0: चाहिन्छ,
1: नागरिक सचेतना चाहिन्छ। नागरिकले जब सबै सचेत सचेत भइदिए आफ्नो परिवारमा यस्तै किसिमका बालबालिकाहरूलाई सकारात्मक स्वीकार गर्न सक्नुहुन्न, समाजलाई सभ्य समाज बनाउनुहुन्न, तबसम्म चाहिँ यो सही रहन्छ।
0: प्राकृतिक विपद लगायत राजनीतिक तथा सामाजिक सवालले बालबालिकाको मानसिक तथा शारीरिक स्वास्थ्यमा पर्ने असरका सवालमा तपाईँको कुनै प्रश्न जिज्ञासा गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड गर्न हाम्रो आइडिया नम्बर 0152866 फोन गरी रेकर्ड गर्नुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो फारो कार्यलाई यति धन्यवाद तपाईँको।

0: suddenly pujari sandesh.
1: स्वास्थ्य

Lluc va la deixar en tu ara, sentibles ara i serveis.

sản xuất sinh sống ngoài cái đồng sản xuất ở ngoài sống đi xuất ra. Vasili Nagarpalikako, Arthik Varsha 2082-83 अवधिमा भएका आयोजना कार्यक्रम तथा सेवा प्रवास सम्बन्धमा यो आर्थिक वर्षको अन्तिम सार्वजनिक सुनवाई कार्यक्रम भास्करी नगरपालिकाको आयोजना र रेडियो गुरुबाबा एफएम भास्करीको सहजीकरणमा तपसिलको मिति स्थान र समयमा हुने भएकोले उक्त कार्यक्रममा उपस्थितिको लागि सम्पूर्ण जनप्रतिनिधि कर्मचारी नागरिक समाज शिक्षक कर्मचारी सरकारवाला व्यक्तिहरू संस्थाका प्रतिनिधि र वास्तविक नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 22 गते स्थान वास्तविक नगरपालिकाको सभा

साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव नै खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन लागू पदार्थ मात्र तर बसौं। स्वस्थ र उज्जवल भविष्य।

dijo, salvé por él

한 쪽이라기 시대 쪽이 다르다. 아주 특별하게 봐요. 왜 개막에 대한 사무실 순서 지키기 어려운 거예요.

रेडियो गुरुबाबा एफएम द्वारा जनहित में जारी संदेश।